0: Right after the commercial break.
1: जिंदगी एक खूबसूरत सफर है। जब इंसान तंदुरुस्त हो तो हर दिन नया लगता है, हर सांस ताजगी भरी महसूस होती है। लेकिन जब बीमारी जिस्म पर दस्तक दे तो मुस्कुराहटों के रंग भी मधम हो जाते हैं। ऐसे वक्त में जरूरत होती है एक ऐसे मरकज़े शिफा की, जहां दवा के साथ साथ दुआ का यकीन भी शामिल हो। और अब वही यकीन, वही उम्मीद आपके अपने शहर सवाबी में, जहांगीरा रोड शाह मंसूर बाबा मदरसा के करीब शाह मंसूर में मौजूद है। हैदर मोमन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी। ये सिर्फ एक अस्पताल नहीं बल्कि इत्मीनान, भरोसे और शिफा की वो जगह है, जहां मरीज को फाइल नहीं एक इंसान समझा जाता है, जहां इलाज सिर्फ बीमारी का नहीं बल्कि इंसान के एहसासात का भी होता है। ज़ेरे निगरानी डॉक्टर हैदर अली मोहम्मद, जो अपने तजर्बे, इल्म और खुलूस से हर मरीज के लिए शिफा का जरिया बने हुए हैं। उनके साथ मौजूद हैं हाई काबिल और महारत याफ्ता डॉक्टर्स की टीम, जो हर मरीज के इलाज को एक फर्ज, एक खिदमत और एक मिशन समझती है। चाहे मसला शुगर का हो या ब्लड प्रेशर का, मैदे के मसाइल हो या जोड़ों का दर्द, दमा, एलर्जी या सांस की दुश्वारी हो, खवातीन के अमराज या आसाबी थकन, हर बीमारी का कुदरती, महफूज और देरपा इलाज सिर्फ हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी में। यहाँ ना खतरनाक दवाएं, ना साइड इफेक्ट, बस खालिस होम्योपैथिक इलाज, जो जिस्म के साथ दिल को भी सुकून देता है। क्योंकि यहाँ यकीन है कि शिफा दवा से नहीं, दुआ से भी मिलती है। अपना अपॉइंटमेंट हासिल करने के लिए या बराहे रास्त डॉक्टर हैदर अली मोहम्मद से राब्ता करने के लिए अभी कॉल करें 0331-939-4941। आपकी सेहत हमारा अज़्म, आपका एतमाद हमारी पहचान। हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी। कुदरती शिफा, दिल से दुआ। कुदरती शिफा, दिल से दुआ। हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी।
2: जिया स्टोर रूड़ी द सवाबे द खुंद मेंद द पारा यो जबरदस्त खुशखबरी के पहागे की तावस्ता द जरानो द सूट्स द खरीदारे द पारा मार्केट द तलो हिस जरूरत निश्ता उस पकपल कोर के द जिया स्टोर ना द सर्दे द पारा द बेहतरीन डिजाइन और रंगुनो लेडी सूट तरला सकड़े अब हगा हम पकपल कोर की द व्हाट्सएप पर जरिया द होम डिलीवरी सहूलत सरा पार्सल चिक के या पैसे वर्कड़े जिया स्टोर द जरानो आगा महसूस स्टोर दे जी हगे की सिर्फ और सिर्फ जराना राबिता कबली सी پکور کی دا کپڑوں کاروبار شروع کول گواڑی جیا سٹور تاوستا پا کوانٹیٹے کی دا سوٹس دا آرڈر کولو سہولت ہم در کبھی چی تاوستا پا خپل کور کی دا کپڑوں با عزتا کاروبار شروع کرے جیا سٹور دا ٹول نگٹ سہولت دا ہم در کئی چی کم سوٹس خرس نشی یا تاوستا ریپلیسمنٹ کول گواڑے پا نوی ڈیزائن کی نو ہم کولی شے دا ہر قسم نوی ڈیزائن کولیکشن دا پارا ہم اس زمون واٹس اپ کمیونٹی جائن کرے پدی کمیونٹی کی با دا پرائیویسی تحت ساسو نمبر نشو کی گی نو بیا ہم اس زمون دے جیا سٹور وزٹ رکڑے پتا نز رحمانیہ مدرسہ مینے ٹوپی سوابی یا زمون دے جیا سٹور پا واٹس اپ باندے رابطہ اکڑے 0313-90-53-965
3: زوانی دا زوانکو نا بغیر نمگیڑیوی خو کچرتا دا دغ زوانکو پا وقت بانے غم او نکللیشی نو پا راروان وقت کی دغا زوانکی ستاسو دا خائص دا خرابی دو باعث جوڑ دیشی دا آئلی سکن او دا دانو دا پارا یو دیر خاص میڈیکیٹڈ فارمولا ڈاکٹر حیدر انٹی ایکنی فیس واش ڈاکٹر حیدر انٹی ایکنی کریم کم چی پا سلور سو روپے بانے دا سلور بہترین انگریڈینٹ سر تیار شوئے ڈاکٹر حیدر انٹی ایکنی کریم ڈاکٹر حیدر انٹی ایکنی فیس واش کم چی دا آئلی سکن او دا ایکنیز دا پارا ډیر بهترین فارمولا دا کوم چې په سلور ورځو کې ساسو د سکن اکنیز پمپل په مکمل توګه باندې ختمي او یوازې دا نه د دغه دانو چې کوم داغونه دي هغه هم په مکمل توګه باندې ختميږي په دې کې بهترین اکټیو انګریډینټ شامل دي لکه بنزوئل پرکسایډ سلسلک اسید ٹری ٹری آئل او کلینڈا مائسین کوم چې یو ډیر بهترین انټی بیکټیریل انټی انفلمیټری انګریډینټس دي او دغه پروډکټس ډرماتولوژیکلی ټیسټډ هم دي کوم چې صرف او صرف پسلور شپو کی دنن دنن ستاسو دانی او دانو داغونا پا مکمل توگبانی ختمی نو زر تر زرا در نزدی کاسمیٹکس جنرل اور میڈیکل سورنا، دا بیلاڈونا کاسمیٹکس، ڈاکٹر ہیدر اینٹی ایکنی فیس واش، ڈاکٹر ہیدر اینٹی ایکنی کریم واخلی او دا سکن ڈیرے مسئلے اوارے کئی. دا مزید معلومات دا پارا زمون دغا ویب سائٹ وزٹ کئی www.belladona.com.

0: जिंदगी एक खूबसूरत सफर है। जब इंसान तंदुरुस्त हो तो हर दिन नया लगता है, हर सांस ताजगी भरी महसूस होती है। लेकिन जब बीमारी जिस्म पर दस्तक दे तो मुस्कुराहटों के रंग भी मधम हो जाते हैं। ऐसे वक्त में जरूरत होती है एक ऐसे मरकज़े शिफा की, जहां दवा के साथ साथ दुआ का यकीन भी शामिल हो। और अब वही यकीन, वही उम्मीद आपके अपने शहर सवाबी में, जहांगीरा रोड शाह मंसूर बाबा मदरसा के करीब शाह मंसूर में मौजूद है। हैदर मोमन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी। ये सिर्फ एक अस्पताल नहीं बल्कि इत्मीनान, भरोसे और शिफा की वो जगह है, जहां मरीज को फाइल नहीं एक इंसान समझा जाता है, जहां इलाज सिर्फ बीमारी का नहीं बल्कि इंसान के एहसासात का भी होता है। ज़ेरे निगरानी डॉक्टर हैदर अली मोहम्मद, जो अपने तजर्बे, इल्म और खुलूस से हर मरीज के लिए शिफा का जरिया बने हुए हैं। उनके साथ मौजूद हैं हाई काबिल और महारत याफ्ता डॉक्टर्स की टीम, जो हर मरीज के इलाज को एक फर्ज, एक खिदमत और एक मिशन समझती है। चाहे मसला शुगर का हो या ब्लड प्रेशर का, मैदे के मसाइल हो या जोड़ों का दर्द, दमा, एलर्जी या सांस की दुश्वारी हो, खवातीन के अमराज या आसाबी थकन, हर बीमारी का कुदरती, महफूज और देरपा इलाज सिर्फ हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी में। यहाँ ना खतरनाक दवाएं, ना साइड इफेक्ट, बस खालिस होम्योपैथिक इलाज, जो जिस्म के साथ दिल को भी सुकून देता है। क्योंकि यहाँ यकीन है कि शिफा दवा से नहीं, दुआ से भी मिलती है। अपना अपॉइंटमेंट हासिल करने के लिए या बराह रास्त डॉक्टर हैदर अली मोहम्मद से राब्ता करने के लिए अभी कॉल करें 0331-939-4941। आपकी सेहत हमारा अज़्म, आपका एतमाद हमारी पहचान। हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी। कुदरती शिफा, दिल से दुआ। कुदरती शिफा, दिल से दुआ। हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी।
1: जिया स्टोर रूड़ी द सवाबे द खुंद मेंद द पारा यो जबरदस्त खुशखबरी चे पहागे की ताउस्ता द जरानो द सूट्स द खरीदारे द पारा मार्केट द तलो हिस जरूरत निश्ता उस पकपल कोर के द जिया स्टोर ना द सर्दे द पारा द बेहतरीन डिजाइन और रंगुनो लेडी सूट तरला सकड़े अब हगा हम पकपल कोर के द व्हाट्सएप पर जरिया द होम डिलीवरी सहूलत सरा पार्सल चिक के या पैसे वर्कड़े जिया स्टोर द जरानो आगा महसूस स्टोर दे चे हगे की सिर्फ और सिर्फ जराना राबिता कबिलिशी پکور کی دا کپڑوں کاروبار شروع کول گواڑی جیا سٹور تاوس تا کوانٹٹی کی دا سوٹس دا آرڈر کولو سہولت ہم در کبھی تاوس پخپل کور کی دا کپڑوں با عزت کاروبار شروع کرے جیا سٹور دا ٹول نگٹ سہولت دا ہم در کئی چکم سوٹس خرچ نشی یا تاوس ریپلیسمنٹ کول گواڑے پر نوی ڈیزائن کی نو ہم کولی شے دا ہر قسم نوی ڈیزائن کولیکشن دا پارا ہم اس زمون واٹس اپ کمیونٹی جوائن کرے پدی کمیونٹی کی با دا پرائیویسی تحت ساسو نمبر نشو کی گی نو بیا ہم اس زمون دے جیا سٹور وزٹ رکڑے پتا نس رحمانیہ مدرسہ مینے ٹوپی سوابی یا زمین دے جیا سٹور پا واٹس اپ باندے رابطہ اکڑے 0313-90-53-965
2: زوانی دا زوانکو نا بغیر نمگیڑی وی خو کچرتا دا دغ زوانکو پا وقت بانے غم او نکللی شی نو پا راروان وقت کی دغا زوانکی ستاسو دا خائص دا خرابی دو باعث جوڑ دی شی دا آئل سکن او دا دانو دا پارا یو دیر خاص میڈیکیٹڈ فارمولا ڈاکٹر حیدر انٹی ایکنی فیس واش ڈاکٹر حیدر انٹی ایکنی کریم کم چی پا سلور سو روپے بانے دا سلور بہترین انگریڈینٹ سر تیار شوئے ڈاکٹر حیدر اینٹی ایکنی کریم ڈاکٹر حیدر اینٹی ایکنی فیس واش کوم چې دا اویل سکن او دا ایکنیز دا پارا ډیر بهترین فارمولا دا کوم چې په سلور ورځو کې ساسو د سکن ایکنیز پمپل په مکمل توګه باندې ختمي او یوازې دا نه د دغه دانو چې کوم داغونه دي هغه هم په مکمل توګه باندې ختميږي په دې کې بهترین ایکټیو انګریډینټ شامل دي لکه بنزوئل پرکسایډ سلسلک اسید ٹری ٹری آئل او کلینڈامائسین کوم چې یو ډیر بهترین انټی بیکټیریل انټی انفلمیټری انګریډینټس دي او دغه پروډکټس ډرماتولوژیکلی ټیسټډ هم دي کوم چې صرف اور صرف پسلور اس پو کی دننا دننا ستاسو دانی او د دانو داغونه په مکمل توګه باندې ختمي. نو زر تر زر د نږدې کاسمیټکس جنرل اور میڈیکل سٹور نا د بلاڈونا کاسمیٹکس ڈاکٹر ہیدر اینٹی ایکنی فیس واش ڈاکٹر ہیدر اینٹی ایکنی کریم واخلی او د سکن ډیر مسلې اواره کی. د مزید معلوماتو لپاره زموږ دغه ویب سائټ وزٹ کی www.belladona.com.

0: 7-0-3-2-5-5-5-5-7-0-7-4. Assalamu alaikum. Hello. Assalamu alaikum. Walaikum assalam. Thank you. And next, Sasudaga message is Hamshamil o Master Chungi time, the Kriban round about 9 minutes. Assalamu alaikum. Walaikum assalam.
1: Chuk
0: khabarike. Chuk khabarike. Naila
1: Swabi.
0: Naila Swabi se baat kar rahi ho.
1: Yeah.
0: Rukho Naila, main Urdu wala page nikalu, maine Urdu likhi hui apne samne. Main bhool jata hu phir. Naila,
1: जी
0: कैसी हो?
1: ठीक ठाक हूँ.
0: नाइला,
1: स्कूल जाता हूँ बस.
0: तो स्कूल जाता है?
1: जी.
0: तो स्कूल क्यों जाता है? तुम घर पे रहो ना, बाहर तुमको डर लगेगा.
1: नहीं बस मेरे को शौक है.
0: अच्छा, तो तुमको डर नहीं लगता?
1: नहीं.
0: चलो अच्छा बात है. तो नाइला, आपको जबान कौन सा पसंद है?
1: उर्दू वाली.
0: तो तुमको उर्दू जुबान पसंद है?
1: जी हाँ.
0: बस ठीक है, तुम ज्यादा ज्यादा उर्दू बोला करो तो तुम उर्दू जुबान सीख जाएगा.
1: जी हाँ.
0: थैंक यू सो मच नाइला, अपना ख्याल रखें. बहुत शुक्रिया आपका. अल्लाह हाफिज. दैट वाज नाइला. नाइला कह रही थी मुझे उर्दू जुबान पसंद है. नाइला आहो जी, अस्सलाम वालेकुम.
2: وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ. رحمان عزیز بھائی تا صبر کلی پروگرام کے ہر کلے پخیر لاغلی. السلام علیکم.
0: ستاری مسیز مورورا. وعلیکم السلام. چھ خبر کاوی؟
2: جی حارث خبر کوم نصرابے پنچ پیر نا.
0: حارث مڑا جستان خفائی مخا
2: داولی
0: جتان زک خفائی متا مت ٹیلی فون کو پروگرام کی
2: نو پروگرام کے مطلب فون کو نو دا کو زما تا سرمینا وا دا گپ شب پالا نکالو کو وای تا
0: خبر ادا کرنا نسری خیال دے سے برا باندھ اس کی چیزیں رضا شمپاگی باندھی.

0: मेन जांगीरी रोड बाने द शामनसूर बाबा मदरसे सरा देवाल पर देवाल हैदर मुमन होम्योपैथिक जनरल अस्पताल शामनसूर सवाबई होमोस पर दे नंबर बाने कालो के और दखपल बीमार द पारा नंबर वाखले 0331-93-94-94-1 हैदर मुमन होम्योपैथिक जनरल अस्पताल उस दो पेखवर सरसरा स्ता सुखार पर सवाबई के हम
1: जिया स्टोर रूड़ी द सवाबे द खुंद मेंदु द पारा यो जबरदस्त खुशखबरी के पहागे की तावस्ता द जनानो द सूट्स खरीदारे द पारा मार्केट त दतलो हिस जरूरत निश्ता उस पकपल कोर के द जिया स्टोर ना द सरदे द पारा द बेहतरीन डिजाइन और रंगुनो लेडी सूट तरला सकड़े अब हगा हम पकपल कोर के द व्हाट्सएप पर जरिया द होम डिलीवरी सहूलत सरा पार्सल चेक के या पैसे वरकड़े जिया स्टोर द जनानो आगा महसूस स्टोर दे जिहागे की सिर्फ और सिर्फ जनाना राबिता कबिलीशी پکور کی دا کپڑو کاروبار شروع کول غواڑی جیا سٹور تاوس تا پکوانٹٹے کی دا سوٹس دا آرڈر کولو سہولت ہم در کبھی چی تاوس پخپل کور کی دا کپڑو باعزت کاروبار شروع کرے جیا سٹور دا ٹول نگٹ سہولت دا ہم در کئی چی کم سوٹس خرس نشی یا تاوس ریپلیسمنٹ کول غواڑے پا نوی ڈیزائن کی نو ہم کولی شے دا ہر قسم نوی ڈیزائن کولیکشن دا پارا ہم اس زمون واٹس اپ کمیونٹی جائن کرے پدی کمیونٹی کی با دا پرائیویسی تحت ساسو نمبر نشو کی گی نو بیا ہم اس زمون The Jia Store visit Rukle Pata Nis Rahmania Madrasa Mene Tupi Sawabi Ya Zamun the Jia Store Power Sabande Rabitokle Sefer
2: 0313-90-53-9
3: اوہو پمینا بازار دبئی کی دشارجہ جولرز دکان دے چرتچی دا دبئی اور دشارجہ ٹول ویرائٹی موجود دا
2: ندا سوایا کنا
3: شارجہ جولرز پروپرائیٹر زیب برادرز فون 0938-273265
4: ریڈیو دلبر اب کبھی بھی کہیں بھی سنیے ہماری ویب سائٹ پر log on to www.radiodilbar.pk

छिद्र ठूल उमर गुनाहुन में प्रेमापशी रब अदासे औ सजद में पनसिब खड़े आमीन सुम आमीन। अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातुहु। मिनवालो गद एफएम 94 रेडियो दिलबर सवाबी माधवे लिशी एमशा यानी के मुबारक शाह उद प्रोग्राम नुमने द सेहत खबर है जमामी नवाल सिंगरी द दिलबर और इदुनगी सिंगरी उम्मीद दरब दे जी खबर जोड़ तकड़ा ताजब है आओ अल्लाह ताला जैसे खुशहाले तासुला लिखली दी कम जिंदगी तासुले लिखली कम उम्र तासुले लिखली दी نو باغی بار میں شکر ربا سے او داخل کو خیال بساتے کم خلق جہزان خیال پخپل بارے نشی ساتھ لے دا سوابے او سوابے سر تڑل سمر علاقی دی کم کم زیت زما آواز رسی ٹولو تو پخیر آغلے او سلی مشی مینوالو سنگ ٹھیک ٹھاک ہے بس دا خو زندگی دا بس نور کل بدا ٹیم چکم دے دا سه چې لږ وختي اوس داسې چې هغه نیمه شپه وي نو داسې دا مینهوالو چې هر ورځې چینج کېږي شپې اوږدېږي نو داسې دا چې خو مونږ به بیا همدغه اتو بجو له راځو او همدغه اته بجې به مونږ تاسو سره مخامخ کېږو په دغه اتو بجو کې مونږ تاسو سره همدغه گپ شپ لګوو بلکې ستاسو صحت حوالې سره چې کم دی